0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
0: यस टाइम चेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 18 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 3 तारिक भदौ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको चितवनको रेडियो माडी 107.6 मेगाहर्ज र दाङको रेडियो नयाँ युग 107.3 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्र

0: मा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
1: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
0: रसुवा र तातो पानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त, तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
1: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खाने पानी अभावको जोखिम, विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान।
0: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: यो चाड पर्वमा युरोपेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल युरोपेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: भर्ना खुल्यो
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ
2: फोन नम्बर 01-5670-924 5670-925
4: काया कैरनमा अब खबरको सिलसिला देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरिभराउ भएका छन् तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय वसुन्धराको राधास्वामी सत्संग व्यास भवन र सामाखुसीको नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्रमा राखिएको छ काठमाडौँ प्रशासनले नवयुवा आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेज भरि दाल चामल चाउचाउ तेल नुन मिनरल वाटरदेखि सिरक रसना र लत्ता कपडा समेत चाङ लगाएर राखिएका छन् यहाँ सीमित सामान मात्रै हट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू ठाउँमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री केकुको स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ हाल बाढ़ी प्रभावितलाई रसुवा नुवाकोट धादिङ र काठमाडौँका 32 ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ तर धेरै होल्डिङ सेन्टरमा केन्द्रबाट राहत सामग्री नै नगएको गुनासो बढ़ेको छ त्यहाँ विभिन्न संघ संस्थाको सहयोगमा पालिकाको समन्वयमा खानेर बस्ने प्रबन्ध गरिएको छ यद्यपि सरकारले आवश्यकता अनुसार पालिकाहरूमा पठाइरहेको बताएको छ अहिले काठमाडौँ उपत्यका 3 ठाउँमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भीड़ बढ़ेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ यस्तै भोटेकोसीमा आएको भीषण बाढ़ीले मुख्य सड़क पुल र संचार संरचना बगाएपछि सिंगो रसुवाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ 2000 भन्दा धेरै नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि रसुवाको उद्धार र राहत कष्टपूर्ण बन्दै गएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ
5: यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितका लागि देशैभरबाट सहयोग जुट्ने क्रम चलिरहेको छ पालिका राजनैतिक दल निजी क्षेत्रका साथै प्रदेश सरकारले पीड़ितका लागि प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् गण्डकी प्रदेश सरकारले 4 करोड़ बागमती लुम्बिनी र कोशी प्रदेशले 3-3 मधेश कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन् यस्तै भारतबाट बाढ़ी पीड़ितका लागि राहत सामग्रीको 5 खेप पनि हिजो आइपुगेको छ भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि आइपुगेको छ भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव केन्द्र राज भण्डारीलाई 5 खेपको राहत हस्तान्तरण गर्नुभएको छ चीनले बेली ब्रिज सहित राहतको 3 खेप पठाउने तयारी गरेको छ बेली ब्रिज मेडिकल उपकरण तथा विज्ञ सहितको टोली आउन लागेको चीनिया दूतावासले जनाएको खबर नयाँ पत्रिकामा छ
4: सरकारले परियोजनाका संचालकलाई पनि उद्धारको अनुमति दिएपछि लामटाङ जलविद्युतको सुरुगमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ अरू परियोजनाको तुलनामा माथिल्लो त्रिशुली 3A उद्धारको मेहनत बढ़ी भएको देखिन्छ तर विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B पनि प्रगति देखिएको छैन आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकोमा हिजो त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ चिलिमी जलविद्युत आयोजनाको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ अनि रसुवागढ़ीमा सोमबार सुरुङको 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ
5: भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ी पछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी पछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण देशले भोग्नु परेको त्रासदीपूर्ण विपद बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीको घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा खेप्नुपर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको पनि प्रधानमन्त्री शाहले जनाउनु भएको छ। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको विज्ञहरूको भनाई पनि प्रधानमन्त्रीले हिजोको संसद बैठकमा उद्धृत गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका शून्य प्राय रहेको तर त्यसको असरमा ठूलो रूपमा परिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट सृजित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ, उहाँले भन्नुभयो। त्यसैले जलवायु परिवर्तनबाट सृजित क्षतिर नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ। भोटेकोशी बाढ़ीले नेपाल जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ। राष्ट्रसंघको 81 महासभाको 17-23 भदौबाट अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री परिषदले भदौ 3 परराष्ट्र मन्त्री शिशिर खनाल महासभामा भाग लिन जाने निर्णय गरेको थियो तर भोटेकोशी बाढ़ीपछि महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने सुझाव मन्त्रीहरू प्रधानमन्त्रीका सल्लाहकार परराष्ट्रविदहरूले दिइरहेका खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीले अर्थतन्त्रमा पारेको असर र चुनौतीबारे अर्थविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार राहत कष्टपूर्ण, अहिलेसम्म झण्डै 12,000 उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन, 1200 भन्दा धेरैको शव फेला, विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको क्षतिसँगै देशको अर्थतन्त्रमा ठूलो असर गरेको छ। बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र चुनौती बारे साथी कृष्ण शर्माले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्नु भएको छ।
3: जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 6-7 खर्ब भन्दा माथिको, किन भन्दा झण्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, अहिले त केही पनि छैन। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ।
4: त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
3: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देख्यो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि गएर अहिले राजमार्गलाई नै अवसर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि 32% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, 1 महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार उत्पादनमा ठूलो असर पार्छ, त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ।
4: ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ, त्यो दबाव मुलुकले ठेक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यसो छ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, चुनौतीमै छौ हामी। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो हाम्रो ढाड कुचिसकेका छ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलिक फरक पार्नुपर्छ।
4: त्यो खेतीबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
3: कहिले कहीँ हामी राजनीति धेरै गर्न खोज्छौ, हुन त राजनीति चाहिँ मूल कुरो हो, तर गैर राजनीति बनाइदिन्छौ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौ। गत साल नै त्यो चीनबाट आउने लेनदेन नदी र भोटेकोसीमा मिसिएर आउँदाखेरि नै हिम नदी आएर त्यसले आएको बाढ़ीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो, तर त्यसको न्यून मूल्याङ्कन गरिया छ, 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ त्यो, यस्तो कुरा चाहिँ यहाँ नहोस्।
1: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, रसुवा र तातपानी नाका अवरूद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोला व्यस्त हुने भएको छ, ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एकमात्र विकल्प कोरोला नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। दशैं र जाडोका लागि नेपाल ल्याउँदै गरेका केरूङ तथा अरू चिनिया भूभागमा रहेका करिब 250 कन्टेनरहरू कोरोला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायीहरूले बताएका छन्। रसुवाको टिमुरे नाकामा भोटेकोशीको विनाशकारी बाढ़ीपछि नेपाल चीन व्यापारका लागि वैकल्पिक मार्गमा रहेको तातपानी नाका पनि बन्द छ, जसले गर्दा दशैं तिहार र जाडो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरूङ लासा र चिनिया सड़कमा अलपत्र छन्। यस्तै पृथ्वी राजमार्ग सञ्चालनमा नाउन्जेल तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याइने भएको छ। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधि बीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाडा दर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले देशभर खपत हुने इन्धनको 70% आयात भइरहेकोले पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ।
2: यस्तै भोटेकोसीमा आएको बाढ़ीका कारण जल विद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावाट निर्यात गर्दै आएको नेपालको बिजुली अहिले झण्डै 650 मेगावाटमा सीमित बनेको छ। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात रोकिएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावाटको चिलिमे र 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनामा भोटेकोसीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक हप्ता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। चिल्लिमे र त्रिशुली जलविद्युत आयोजनाले 21.4 र 18.6 मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी स्वीकृत पाएका छन्। यिनै आयोजनामा उत्पादित बिजुली बंगलादेशमा समेत बिक्री गर्ने गरी भारतले अनुमति दिएको थियो। बंगलादेशमा बिजुली डलरमा बिक्री गर्दै आएको छ। रसुवातर्फ भोटेकोसी बाढ़ी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थल मार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोरला भएको छ। तर कोरला नाकामा प्लान्ट क्वारेन्टीनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरुङ रसुवातर्फ र निलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ रूपियाँ बराबरको फलफूल तथा मसला जन्ने मालवस्तु कुहिन थालेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भोटेकोशीको बाढ़ीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित ठाउँतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरूमै बाढ़ीको भेलमा विलय भएका छन्। नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामताजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको ज्यान गएको छ। उहाँहरूको शव फेला परिसकेको छ। त्यही टोलीका प्रहरी सहायक हवलदार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, अचानक बाढ़ीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान माइकिङ गर्दै दौड़िरहेका थियौं। त्यही बेला हामीलाई नै बाढ़ीले चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यही छाडेर माथि जंगलतर्फ दौड़िएको र 10 सेकेण्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो छ। आफै अगाडि मानिस, घर र सहकर्मी बाढ़ीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। आजको गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थानमा पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुका साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्दा खाने पानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाइ छ।
4: अब खेल खबर। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएससी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानीलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भेगमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर पानी परेको छ। रसुवा पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवा सभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भेगमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाढ़ी बेकाई दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो गेग्रान बहाव तथा भूछिएको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: गएको भदौ 10 गते बिहान भोटेकोसीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा नुवाकोट चितौन र धादिङका नदी किनारका बासिन्दाहरूले सामान्य बाढ़ी ठानेका थिए तर केही घण्टामै त्यो पानीले घर गोठ खेतबारी सड़क पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैका लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरु वर्षौंको मेहनतले हुर्काएको पशु चौपाय पनि गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु गुमाउनु परेको बताएका खबर गोर्खा पत्रमा छ।
3: एक हप्ता अघि रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले घर बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढ़ीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहनश शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढ़ीले बगाएको छ, जसमा 1 शिक्षक र 17 विद्यार्थी छन्। त्यस्तै बाढ़ीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढ़ीले 10,000 पढ़ाई प्रभावित भएको छ। बाढ़ीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढ़ाई सुत्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश पालिका र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावकसँगको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो।
4: भोटेकोसी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रान्तीय कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।
3: गएको बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण विशेष गरी रसुवा नुवाकोट र धादिङका दूरसञ्चार पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो। अहिले यस क्षेत्रमा सञ्चालित नेपाल टेलिकमका 83 र एनसेलका 27 मोबाइल टावरमा प्रभाव परेकोमा धेरैजसो ठाउँमा सेवा फेरि शुरू गरिएको टेलिकम सेवा प्रदायकले बताए पनि फोन लाग्ने तर बोलेको नबुझ्ने समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ।
4: नेपाल आयल निगमले एलपी ग्यास घरायसी प्रयोजनका लागि मात्र उपलब्ध गराउने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गई मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा ग्यासको आपूर्तिमा समस्या भएपछि घरायसी प्रयोजनका लागि मात्र वितरण गर्न लागेको हो।
3: काठमाडौँ उपत्यकामा खपत हुने तरकारीमा छिमेकी जिल्लाले भर्ती गरिरहेका छन्। गएको आइतबार नागडुङ्गा मोगलिन सड़क अन्तर्गत कृष्णभीरमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ उपत्यकामा छिमेकका जिल्ला धादिङ, नुवाकोट, काभ्रे र काठमाडौँ उपत्यकामै उत्पादित तरकारीले माग धानिरहेको यस क्षेत्रका व्यापारीहरूले बताएका छन्।
4: नेपालमा हिम पहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिम श्रृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीँ फुट्ने गर्छ, तर विगत 3 दशक यता जलवायु परिवर्तनका कारण यस्ता घटनाको फ्रिक्वेन्सी र क्षतिको आकार दुवै बढ़ेको विज्ञहरूको विश्लेषण छ।
3: काया कैरनमा अब पालो उखानको
4: पर्खे भेटिन्छ सहे देखिन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़्दो। बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो। स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
3: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
4: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरोला नाका व्यस्त। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
3: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम। विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान।
4: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ी पीड़ितको वास्तविक अवस्था र फेसबुकमा मात्रै धेरै भेटिने सरकारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घर बस्ती डुबाएको एउटा ठाउँमा एकजना मान्छे कम्मर आउने पानीमा उभिरहेका छन्। सबै थोक डुबाए पनि हातको मोबाइल चाहिँ

0: कर्णालीमा कुपोषणको दर घट्न सकेन। 36% बाल बालिकामा फुटकोपनाको समस्या।
1: भुटेकोशी बाढ़ीका कारण कर्णालीका 194 जना अझै सम्पर्कविहीन, एकजनाको मृत्यु, 75 सम्पर्कमा।
0: बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन, 11,993 जनाको उद्धार, 3,916 जना भने अझै सम्पर्कविहीन।
1: र एसियन प्रिमियर लीगमा नेपालले आज आयोजक मलेसियासँग खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलो रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यताका सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बाल बालिकामा फुटकोपनाको समस्या समेत देखिएको छ। 18% कम तौल तथा 4% ख्याउटेपना र 48% बाल बालिकामा रक्त अल्पताबाट पीड़ित भएका पाइएको छ। सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्क र सर्वेक्षणले अधिकांश बाल बालिका कुपोषणको शिकार भएको पुष्टि भएको छ। 2030 सम्ममा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णालीको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन कठिन देखिएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिने भन्दै यस वर्ष 6,59,00,000 बजेट विनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयले बाल बालिका, किशोर किशोरी तथा सुत्केरीको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोषेली कार्यक्रम र पूरक पोसिलो खाना कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर साईले यूएसएआईडीको सहयोग रहेको स्वास्थ्य कार्यक्रम रोकिँदा बजेट घटेको बताउनु भएको छ। यस्तै स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट नपुगेका बेला दात्री निकायबाट प्राप्त हुने बजेट समेत रोकिँदा स्वास्थ्यका कार्यक्रम प्रभावित भएको उहाँको भनाइ छ। आवश्यकताका आधारमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर प्रोत्साहनका कार्यक्रम ल्याएको सरकारले जनाएको छ। आर्थिक रूपले विपन्न, सीमान्तकृत, भूमिहीन, लक्षित वर्गका लागि खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जन विशेष

0: सन् कार्यक्रममा समेटिएका छन्। पोषण कार्यक्रम सञ्चालन गरेको भए पनि कर्णालीमा कुपोषणको दरमा भने खासै सुधार भएको छैन।
1: भुटे कोशी नदीमा आएको बालीका कारण कर्णालीका एकजनाको मृत्यु भएको छ भने 194 जना अझै सम्पर्कविहीन भएका छन्। प्रदेश प्रहरी कार्यालयको अनुसार बाढ़ीमा परि 270 जना सम्पर्कविहीन भएकोमा 75 जना सम्पर्कमा आएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी जयराम सापकोटाले हराइरहेका मध्ये धेरै रोजगारीका लागि त्यहाँ गएको बताउनुभयो। धेरैजना विभिन्न हाइड्रो पावरमा काम गर्न गएका छन् भने केही सरकारी जागिरे भएको पाइएको र खोजीको कार्य जारी रहेको बताइएको छ। डीआईजी सापकोटाले सबैभन्दा बढ़ी जुम्लाका 81 जना सम्पर्कविहीन रहेका बताउनुभयो। यसै गरी सल्यानका 55, सुर्खेतका 16, मुगुका 11, रूकुम पश्चिमका 9, कालीकोटका 6 जना सम्पर्कविहीन भएका छन्। हुम्लाका 7, दैलेखका 5, जाजरकोटका 3, डोल्पाका 2 जना सम्पर्कमा आउन नसकेको पनि उहाँले जानकारी दिनुभयो। सम्पर्कविहीन भएका 159 पुरूष, 28 महिला र 7 बालबालिका भएको कार्यालयको तथ्याङ्क छ। यस्तै नदीको बाढ़ीमा परेर सल्यानका एकजनाको मृत्यु भइसकेको छ।
0: भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्य सँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,222 जनाको ज्यान गएको छ। रसोमा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितले राहत पाउन नसकेको बताएका छन्।
1: बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै 7,88,57,000 रूपियाँ जम्मा भएको बताउनुभयो। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राज कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। सहयोग आउने क्रम बढ़दै गएको भन्दै प्रधानमन्त्री शाहले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1,00,00,000 निकासा भइसकेको समेत बताउनुभयो। 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावितका लागि 15 पालिकामा निकासा भइसकेको छ। कोषमा हाल 6,88,57,000 बचत रहेको छ भने 61,41,702 अमेरिकी डलर पनि जम्मा भएको उहाँको भनाइ छ। बाढ़ीमा परेका 11,993 जनाको उद्धार भइसकेको भन्दै प्रधानमन्त्रीले अझै 3,916 जना सम्पर्कविहीन रहेको बताउनु भएको छ। सम्पर्कविहीन नागरिकको खोजीमा सरकारका सबै संयन्त्र परिचालन भइसकेको समेत जनाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने। ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
3: घर वरपर झाडी, काठको छुप्रो र फोहोर नराख्ने। जमिनका क्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
2: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ त्यस्तो अवस्थामा नचलाउने,
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ,
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी तलाव खोला नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा खोला तर्दा सावधानी अपनाउने,
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने,
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकी हालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ,
3: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय न अपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने,
2: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
7: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
9: प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
11: यही भदौ 20 गते शनिबारका दिन
10: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
12: रेडियो भेरी FM।
13: त
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति दिन हामीले कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बाल बालिकामा कुपोषणको समस्या, भोटेकोशी बाढ़ीका कारण कर्णालीका 194 जना अझै सम्पर्कविहीन, एकजनाको मृत्यु, 75 सम्पर्कमा बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अल्मोडा गएका कालीकोटका दुईजनाको घर भत्किँदा पुरेर मृत्यु भएको छ। कालीकोटको नरेन्द्रनाथ गाउँपालिका नौका 35 चक्र दर्जी र 34 दिल्ली दर्जीको मृत्यु भएको हो। वडा अध्यक्ष प्रदीप बोहराले अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरेर मृत्यु भएको बताउनु भएको छ। उनीहरूको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने चाहना परिवारको भएकाले ओडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको उहाँको भनाइरहेको छ। जुम्लाको गुटीचर गाउँपालिकाले भोटेकोशी बाढ़ी यसैबीच जुम्लाको भोटेकोशी गुठीचर गाउँपालिकाले भोटेकोशी बाढ़ी पीड़ितका लागि उद्धार तथा राहतका लागि 12,67,000 आर्थिक सहयोग गर्ने जनाएको छ। गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट रकम संकलन गर्ने उहाँ गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्लले बताउनु भएको छ। मल्लले विपदको यस कठिन घड़ीमा बाढ़ी पीड़ितका लागि राहत तथा पुनर्स्थापनाका काममा एकबद्धता जनाउँदै सबैलाई सहयोगको अपील पनि गर्नु भएको छ।
1: निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एकजना महिलाको ज्यान गएको छ। बनगाडको पिण्डे नगरपालिका एक गैरी बजारका 36 ललिता सुनारको घरको छतबाट खसेर मृत्यु भएको हो। केही दिन अघि ढलान गरिएको घरको छतमा पानी लगाउने क्रममा उहाँ 3 माथिबाट चिप्लिएर खस्नु भएको हो। गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि नेपालगंज लगे पनि बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
0: हुम्लामा स्थानीय उत्पादन रहेको हिल्दोम विद्युत वितरण केन्द्रले सिमकोटमा विद्युत आपूर्ति बन्द गरेको छ। मेसिनको गवर्नरमा खराबी आएपछि सिमकोटको विद्युत सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो। मुख्य उत्पादन मेसिनको महत्वपूर्ण उपकरण बिग्रिएपछि विद्युत उत्पादन नै रोकिएर विद्युत वितरण कार्य बन्द गरिएको केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो। प्राविधिक टोली आएर मरम्मत गरेपछि मात्रै विद्युत सेवा नियमित हुने भएको छ। विद्युत आपूर्ति बन्द भएपछि खारपुनाथ र सिमकोट गाउँपालिकामा विद्युत उपभोग गरिरहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंकका वित्तीय संस्था, संचार माध्यम, विद्यालय, व्यवसाय र सर्वसाधारण प्रभावित भएका छन्। मोबाइल चार्ज गर्नेदेखि इन्टरनेट, बैंकिङ कारोबार र कार्यालय संचारमा दैनिक काम विद्युत अभावका कारण प्रभावित भएको उपभोक्ता ओभराज शाहीले बताउनु भएको छ। केन्द्रको कुल क्षमता 500 किलोवाट रहेकोमा 250 किलोवाट क्षमताको एउटा मेसिन भने लामो समयदेखि बिग्रिएर थन्किएको छ।
1: अहिले कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार गएराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर वर्षा भएको छ। गैराती, रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, संखुवासभा, सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले बताएको छ। सुदूरपश्चिम मधेस र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पैह्रो, गेग्रान, बहाव तथा भूचेको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: बाँकेमा 6,000 किशोरीलाई लक्षित गरी एचपीभी विरूद्धको खोप अभियान शुरू गरिने भएको छ। अभियान अन्तर्गत यही भदौ 30 गतेदेखि खोप लगाउन शुरू गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो। खोप अभियानको शुरूआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ। विशेष गरी कक्षा 6 अध्ययनरत किशोरी र समुदाय स्तरका 10 किशोरीलाई खोप लगाइने भएको छ। बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा पनि छलफल भएको छ। बाँकेकमा 8 स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भएको हो। पाठकहरूको मुकु क्यान्सरबाट बचाउन दिइने यो खोप एक पटक मात्रै लगाउने गरिन्छ। जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
1: भेरी खबरमा खबर क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
13: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
14: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
13: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
14: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
13: अङ्कल सेवाहरू
14: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
15: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने, फोन नम्बर 081-533-105 र 97-053-00-450।
16: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
17: मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
18: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6690।
12: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो, रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सल्यानमा नसर्ने रोगका बिरामीले नियमित सेवन गर्ने औषधि समयमै नपाउँदा बिरामी मर्कामा परेका छन्। दार्मा गाउँपालिकाका सयौं बिरामी निजी औषधि पसल हुन र औषधिका लागि टाढासम्म पुग्न बाध्य भएका छन्। स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुँदाएका औषधि नहुँदा बिरामीले शास्ति बेहोर्दै आएका हुन्। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले संघीय सरकारले उपलब्ध गराउनु पर्ने केही औषधि प्राप्त भए पनि प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने औषधि उपलब्ध नहुँदा समस्याले खेप्नु परेको बताउनु भएको छ।
0: त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुर्खेत बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कल एसक्यूसीले भुटेकोसी बाढी पीड़ितका लागि राहत रकम सहयोग गरेको छ। एसक्यूसीले

0: भित्री खबरमा अब लागौं खेल खबरतर्फ। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेलमा मलेसियाको बाडानीमा रहेको वाईएसजी युके क्रिकेटमा नेपाली समयअनुसार खेल अहिले 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि बहरानलाई 7 विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अङ्क जोडिसकेको छ। एसीसीको अङ्क तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अङ्क छ, तर नेपाल रन रेटको आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 टोली सहभागी छन्। 4 टोली सेमी फाइनलमा पुगेका छन्। एसीसी प्रिमियर कप समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसै गरी समूह बीमा संयुक्त अरब इमिरेट्स, युए, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष 2 टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसियन कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल भदौ 27 गते शनिबार हुने भएको छ।
1: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मिनियासँग 2 विकेटले पराजित भएको छ। 193 रनको सामान्य चुनौती तास्मिनियाले 49 ओभर 2 बलमा 8 विकेट गुमाएर भेटाएको हो। तास्मिनियाका टी डायरले 78 बलमा 6 चौका र 6 छक्का सहित 60 रनको अर्धशतक पारी खेल्नुभयो। नेपालका साहब आलम र दीपक डुमरीले 2-2 विकेट लिनुभयो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल यसले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रन बनाएको थियो। मयान यादव र तीर्थराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि अरूको ब्याट चल्न सकेन। अब नेपाल एले भोलि साउथ अस्ट्रेलियासँग दोस्रो र आइतबार न्यूजील्याण्ड एसँग अभ्यास श्रृंखलाको अन्तिम खेल खेल्नेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन टी ट्वेन्टी सिरिज खेलिसकेको छ।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बालबालिकामा फुटकोपनाको समस्या।
0: भोटेकोशी बाढ़ीका कारण कर्णालीका 194 जना अझै सम्पर्कविहीन, 1 जनाको मृत्यु, 75 जना सम्पर्कमा।
1: बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन, 11,993 जनाको उद्धार, 3,916 जना अझै सम्पर्कविहीन।
0: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिडो रावत र मधुवन विशी बिदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एस टाइजका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
2: के तपाईँलाई दुनाका परि चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरदिया 98165-0672, 98224-21679 र 98125-10349।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484304।
5: गर्जन छ सधैँ बाघ झैँ, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप झैं।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-7777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सिंह।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भृग बजार बर्दिया
1: खुशीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने। प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: ओहो मेर्सा नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ

0: गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल
3: र ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक थोरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463368। तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम
1: यति बेला बिहानको 9 बजेको छ।

0: 2204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60 जना, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्क दिइन्छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसै क्षेत्रमा खोजी भएको सेनाले जनाएको छ। चिलीमै जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। त्यस क्षेत्रमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुसार प्रगति हुन नसकेको चिलीमै जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालेको हो। 93 जना सम्पर्कविहीन भएको त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको 1 हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका छन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएका लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। भोटेकोसी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेको व्यक्तिका आफन्तहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। नेपाल प्रहरी अस्पतालका अनुसार हिजो बेलुकी 5 बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि 539 वटा नमूना संकलन भएका छन्। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा 2 प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान घटनास्थल मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा

0: विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार, राहत, पुनस्थापना तथा पुनर्निर्माणका लागि सरकारी निकाय, राजनैतिक दल, निजी क्षेत्र, पालिका र नागरिकहरूले सहयोग गरिरहेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका, दल, निजी क्षेत्र तथा सातवटै प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकारले 3-3 करोड़ रूपियाँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपत्तिप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। यस्तै चीनले बेली ब्रिज सहित राहत सामग्रीको 3 खेप नेपाल पठाउने तयारी थालेको छ। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा अहिलेसम्म 8 दिनमा मात्रै 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपत्ति आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 7,37,60,73,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गएको आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरोध हुँदा कर्पोरेशनको धादिङ जुगे खोलामा रहेको एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज ठाउँमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्राउने प्रबन्ध मिलाएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 झरेको छ। तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाई प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। अब खेल खबर। भोलिदेखि शुरू हुने पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलमा नेपाली भलिबल इतिहासकै सबैभन्दा धेरै पुरस्कार राशि घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले लीगको विजेताले 20 लाख रूपियाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। कुल पुरस्कार रकम मध्ये बाँकी 12 लाख रूपियाँ दोस्रो हुने टोली तथा विभिन्न विधागत पुरस्कारमा खर्च गरिनेछ। नेपाली भलिबलमा 20 लाख रूपियाँको विजेता पुरस्कार अहिलेसम्मकै ठूलो हो। उद्घाटन खेलका लागि टिकटको मूल्य 500 रूपियाँ तोकिएको छ। त्यसपछिका खेलका लागि प्रति खेल 300 रूपियाँ र सिजनल टिकटको मूल्य 3000 रूपियाँ निर्धारण गरिएको छ। भोलिदेखि भदौ 27 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कपड हलमा सञ्चालन हुने एनबीएलमा 6 टोली सहभागी हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्क विहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्क विहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अरब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वस्फूर्त सिकाई प्रक्रिया प्रभावित बन्दै। र एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।
4: बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
8: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
9: धेरै धेरै धन्यवाद छ है नानी।
10: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
9: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
10: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
9: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
10: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
9: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
10: सम्पर्क मोबाइल नम्बर 9840046368।
11: होइन पाकै आयो चाहिँ, लौ आयो आयो भन्दैछौ त के आयो?
12: हो त नि, रेडियो टाइगर आयो।
13: यो हो रेडियो टाइगर 99.2 MHz। गर्जन सधैँ बाघ झैं।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झैँ

0: अशोक साल त ढुक्क नारे भन्ने
1: हा त पोर्सालिक बाट सम्झोट आम्भिन्द लक्टेर हटबरा पानी बस्तबेर अशिक्षिन चाम कहाँ र सेक्जाए त सोचो त लट्ठी ठिक्कम घर दान दान पानी बर्से टिकी मन छटपटाए लाग
0: हा त धन्न ब्यालम्ब टिकुम छ सुरक्षित ठाउँमा सरले नारे भन्ने
1: हा हो बदा
2: बर्खक ब्यालमा बहिक ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिलहा सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एकचोट प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
3: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
4: ये नानी कोता हिड़ो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरानी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
5: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चारी स्टोर छ नि
6: हो अब चिन्ता गर्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्ची र स्थानीय अनधि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ सुन्छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन जीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ग्यावालीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
3: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ।

0: सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाढ़

0: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: गर्जन छ सधैँ बाघ झैं बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।

0: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन जीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ग्यावलीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन। केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
2: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
1: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
0: अहिले दिउँसोको 3 बजेको छ।
6: अहिले दिउँसोको 3 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 जनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई। नेपाल खबरमा अब पूरा खबर। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरण अनुसार 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आज 9औं दिन पनि खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटर प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा पुवाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधार पुननिर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुननिर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क जाल पढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। सभापति गजुरेलले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णवीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवै तर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोली समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पछ्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णवीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्यापुरवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालन ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरण कार्यसहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन। अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक। अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ। बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो। प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो। अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन्। बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआगले ब्रिफिङ समेत गर्नुभएको थियो। पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुटाउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसनले विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन WMOले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एल निनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एल निनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ। यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्न सक्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था पनि सिर्जना गर्न सक्छ। मानवीय गतिविधिका कारण भइरहेका विश्वव्यापी तापक्रम वृद्धिमा एल निनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एल निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। संगठनका महासचिव सिलिक्स्ट्री साउलोले एल निनोले विश्वभरका समुदाय र अर्थतन्त्र मा ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन्। यही सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची नायोगामा हुने 20 संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5-तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन्। श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छन्। जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन्। यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन्। यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन। यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन, अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन्। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको सिबारीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट दुईजनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्ण बिरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।
3: गर्जन छ सधैँ बाघ छै बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
4: अशोक साल त ढुक्क नारे बत्ती
5: हा त पोर्सालिक बाघ सम्झोट आम्हिन्द लक्ती र हटबरा पानी वर्ष बेर अस्ति चिन्चाम कहाँ र सिक्दाए त सोचो त लट्ठी ठिक्कन घर डान डान पानी वर्ष टिकी मन छटपटाए लाग
4: हा त धन्न व्यालम्ब डिगडिकुम से सुरक्षित ठाउँमा सरली नारे बत्ती
5: हाँ हो बदा
6: बर्खक व्यालम्ब बहिया ध्यार जोखिम रहत उह मार बहिया से बचकला पहिले हाँ सावधानी अपनाए लद्या खोलम पानी बरहल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बर्खक व्यालम्ब संक्रमण के डर ध्यार हुलो कोर्से पानी ढिका पी स्वच्छतामा ख्याल करी
7: प्लान इन्टरनेसनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहित के लाग जारी सन्देश
8: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावालीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया
9: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ कहाँबाट हुनु नि दिदी म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु विजय सुनचाँदी पसलमा नै किन नि त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर च्यानल सुनार विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया सम्पर्क नम्बर 98463858 ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।

0: थिए हो
1: मेरो लौरे
2: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
3: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
4: ल यतिको लागि पनि चिन्ता किन रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै तन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजफन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861086993
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झैँ

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खका, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229। यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज, गर्जन सधै बाघ झैं। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो। के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरबिया, 98-165-0672, 98-224-21-679 र 98-125-10349।
2: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
4: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनबी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-699-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: ओहो मेरो साथ, नमस्कार है।
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेरो साथ। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
7: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल
8: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
10: तुम ऐसी कोई भी लड़की नहीं हो,
11: कैसे एक्सप्लेन करूं कि तुम स्पेशल हो?
12: ये भी मैं बता, मैं कैसी स्पेशल हूँ ये मुझे बताना है? तो तुम क्या करोगे, रोल क्या है तुम्हारा?

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन सधैँ बाँच्छ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-974।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुछ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे, म पनि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाजे।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
2: सम्पर्क विहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकार बीच आवश्यक समन्वय नहुँदा समस्या।
4: आफ्नो तर्फबाट एक्लै जुट्नु र 3 सरकार मिलेर जुट्नुमा चाहिँ त्यही सकारात्मक हुने थियो।
5: तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ। सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन।
3: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्ण भीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू।
2: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
3: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै

0: कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
0: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा, आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू, सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा देशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। त्यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, पर्सि 20 गते शनिबार र 21 गते आइतबार नियमित विदा छ। यसैबीच सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गरेको छ। बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार, व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत, कर तथा महसुल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराइने भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसुलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारको क्रममा घाइते भएमा निशुल्क उपचार तथा ज्यान गएमा परिवारलाई प्रति मृतक 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने मन्त्री पोखरेलले बताउनु भएको छ।
6: गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अझै सम्पर्क विहीन रहेका, प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्क विहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्।
5: यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङताङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटरसम्म प्रवेश गरेका छन्। अहिले दुई ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङताङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
6: प्रतिनिधि सभाका सांसदहरूले भोटेकोसीमा आएको बाढ़ीमा परिसम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकमा सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रको उद्धार राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढ़ाउन आग्रह गरेका हुन्। रासपाका सांसद केपी खनालले बाढ़ीमा बेपत्ताको खोजी थप तीव्र बनाउन माग गर्नुभयो। अर्का सांसद ओजस्वी शेरचन्दले विपदपछि स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनु अघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद बुद्ध रत्न महर्जनले चाडपर्व नजिकिएकाले नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्य वृद्धि हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। नेकपाकी सांसद बलवती शर्माले सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन विश्वभर नरहेको भन्ने प्रधानमन्त्री शाहको हिजोको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो। बैठकमा बोल्ने सबैजसो सांसदहरूले बाढ़ीपछिको विपद प्रतिकार्यमा सरकारले गति बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। यसैबीच आजको प्रतिनिधि सभा बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का उच्च रक्तचापका कारण सीटबाट लड्नु भएको थियो। प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ।
5: परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछिको खोज उद्धार तथा राहतका प्रयास गरे काठमाडौँमा रहेका कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनैतिक ब्रिफिङ तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरुङ क्षेत्रमा रहेका झण्डै 1400 नेपाली नागरिक सुरक्षित रहेका मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार विपदका कारण घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चिनिया पक्षसँग समन्वय भइरहेको छ। त्यसक्रममा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो। उहाँले कूटनैतिक समुदायलाई भोटेपछि बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। सरकारले विपदको कारण र यसको विकास क्रमबारे अध्ययन गरिरहेको र यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको मन्त्री खनालले बताउनुभयो। विशेष गरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपदको ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुल्ला रहेका उहाँले बताउनुभयो। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दिया लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुल्ला रहेका बताउनुभयो।
6: स्वतन्त्र पार्टी राष्ट्रपाले भोटेकोसी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भयो को प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी पहिरो र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रको अवस्थाबारे कुराकानी सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
10: हरेक मान्छेको सपना जपना र चाहना पैसा
11: पैसामा छ शक्ति पैसामा छ सहारा
10: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म
11: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
10: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
10: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
11: इतिहास गाथा र कथा गाँठका कुरा
10: गाँठका कुरा
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विधा भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,252 पुग्यो सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण केरूङमा रहेका 1400 नेपाली सुरक्षित परराष्ट्र मन्त्री खनालद्वारा कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको ब्रिफिङ राष्ट्रपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने सरकारलाई सघाउने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं
6: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी बाढ़ीपछि भइरहेको खोजी उद्धार तथा राहत वितरण प्रभावकारी नहुँदा गुनासो बढ्दो छ सरकारले स्थानीय तहले तदारूकता नदेखाएको आरोप लगाइरहेको छ भने स्थानीय तहले आफूहरूले सक्दो प्रयास गरेको तर संघ प्रदेशबाट अपेक्षा अनुसार सहयोग नपाएको बताएका छन् रसुवाका बाढ़ी पीड़ितलाई राखिएको होल्डिङ सेन्टरमा स्वयं सेवामा खटिनु भएकी उपासना अधिकारी त्यहाँको अवस्थाबारे जानकारी दिँदै
12: पीड़ितहरूसम्म राहत पुग्न सकेको छैन अब रसुवा कस्तो भयो भन्दा अब यहाँ राहत पुगेको छैन यहाँ चाहिँ मान्छेले खानै पाएको छैन यहाँ चाहिँ लुगा छैन हामीलाई चाहिँ राहत सामग्री चाहिँ आइपुग्यो तर पकाएर खाने भाँडाकुँडा छैन त्यो अस्थायी बसोबासको लागि पनि केही पनि छैन भन्ने पनि उत्तिकै आइरहेको छ सरकारले 100% दिएर गरेको छ प्रभावितहरूले राहत महसुस गरिरहेको छैनन् भने त्यो इफोर्टलाई मात्रै ताली बजाउन चाहिँ सकिन्न
13: वडाले हामीले आफैले गर्न सक्दैनौँ हाम्रो जनशक्ति पुग्दैन भन्नुहुन्छ पालिकाले चाहिँ हामीले सँगसँग चाहिँ समन्वय गर्ने प्रयास गरिरहेको छौँ भन्नुहुन्छ अब सरकारले त हाम्रो सबै जनशक्ति परिचालन गरेको छ भनेको छ होइन ठ्याक्कै समस्या चाहिँ तपाईँले कहाँनिर देख्नुभयो
12: पालिका आफै पीडित हुन्छ यो समयमा पालिकासँग कति प्रोत्साहन हुन्छ र उति बेलै चाहिँ खटाएर गर्नको लागि माननीयहरू हुनुहुन्छ सँगै सरकारको उहाँहरूले चाहिँ कोअर्डिनेसन गर्ने भन्दा पनि अलिकति तिमीहरूले गर्नुपर्ने हो यो तिमीहरूले गरेनौ भन्ने खालको कुराहरू मैले देखिरहेको छु विभिन्न जिल्लाबाट साथीहरूले राहत पठाउनु भएको थियो त्यो राहतलाई चाहिँ विदुरबाट माथि जान पनि दिएन भन्दै कति फोनहरू आइरहेको थियो क्या प्रधानमन्त्रीले पनि हिजो बोल्नुभयो क्या हामीले रोकेको छैनौँ भनेर तर रोकेको थियो जान दिएको थिएन जो जो प्रभावित हो पीडित हो उहाँहरूलाई नै बाँड्ने परिस्थिति छैन
13: प्रभावित बालबालिकाहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँहरूले
12: 7-8 वर्षका जो बुझ्ने उमेरमा पुगेका छैनन् उनीहरू भोक लाग्यो भने रुन्छन् खान देऊ भन्छन् उनीहरूलाई बाबुआमा बगाउनु भनेको के हो भन्ने थाहा छैन तर जुन टिनेजमा भएका त्योभन्दा ठुला बालबालिकाहरू छन् उनीहरूलाई चाहिँ सबै कुराको प्रेसर छ क्या बाबुआमा नहुनुको पीडा उनीहरूले बुझ्छन् अब बाबुआमा नभएपछि हाम्रो के हुन्छ हामीलाई कसले पढाउँछ कसले खाना दिन्छ हामीलाई कसले बस्न दिन्छ हाम्रो हेरचाह कसले गर्छ भन्नेवाला एउटा मेन्टल प्रेसर जुन छ त्यो भइरहेको छ कि हामी तिमीसँग छौँ सरकारले तिमीहरूको ध्यान राख्छ तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ टेन्सन नगर भन्नेवाला एउटा हुन्छ नि इमोसनल सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन कि जुन एउटा काउन्सिलिङ जेसुकै होस् सपोर्ट त्यो चाहिँ पुगेको छैन उनीहरू भाषामा
6: त्यस्तै नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधिबारे अर्का स्वयंसेवक विष्णु प्रसाद सापकोटा जानकारी दिँदै
14: आफ्नो तर्फबाट एक्लै एक्लै जुट्नु र तिनवटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो, जे विपत्ति आइपरेको छ त्यसलाई चाहिँ हामीले सामान्य अवस्थामा जनतालाई ल्याउनु पर्नेछ। र अनि अझ अचम्मको कुरा चाहिँ के छ भने कता कता हामी सामाजिक सञ्जाललाई दुवै पक्षबाट दुरुपयोग गरे जस्तो लाग्छ। एउटाले आरोप मात्रै लाउँछ यो सरकार भएन भन्छ, अनि अर्कोले त्यो आरोपको ढाकछोप गर्न मात्रै लाग्छ जो चाहिँ प्रभावित क्षेत्रमा पुगेकै छैन कि, अनि एउटाले एउटाको विरोधमा लेख्यो भने अर्काले त्यो व्यक्तिको विरोधमा फेरि खनिने।
13: पीडितहरूको अवस्था अहिले के छ, उहाँहरूले चाहिँ के गरिरहनु भएको छ, पीडितहरूसँग पनि तपाईँहरू कुराकानी गर्नु भएको छ होला पक्कै पनि?
14: अब नुवाकोट जिल्लाभित्र चाहिँ कोही व्यक्तिहरूलाई तपाईँ बाहिर भेट्नुहुन्छ भने उहाँ पीडित एकजना हुनुहुन्छ होला, उहाँ कम पीडित हो। रात एकदम प्रभावकारी छ अहिलेलाई नुवाकोटको वारीपट्टि बिदुर पटार बजार जुन भएको, तर पारीपट्टि गल्ती क्रस भएर जाँदाखेरि खप्रे खोला देवीघाट मुलथला भुवनी बेसी अनि बेत्रावतीको पारी अलिकति केही दुःख छ। जो हाम्रो घटना घटेको दिनदेखि खटिराख्नु भएको राष्ट्र सेवकहरू हुनुहुन्छ, सुरक्षाकर्मी भन्छौँ हामी, उहाँहरू चाहिँ दालमोट चिउरा चिया बिस्कुटमा गुजारा गर्नु परेको छ। बिहानको खानाको ठेगान छैन, बेलुकाको बासको ठेगान छैन।
13: अबको समयमा चाहिँ के गर्नुपर्ने आवश्यकता देखिन्छ प्रभावित क्षेत्रमा?
14: अस्थायी बसोबासको लागि तयारी हुनुपर्छ, र राहत भनेको त्यो चाउचाउ बिस्कुट जङ्क फुड भन्छौँ त्यो चाहिँ प्लिज कृपया अब कसैले पोकाहरू पठाउने कोसिस नगरिदिनु होला। दुर्गन्ध एकदमै व्यापक भएको छ, त्यो अब समुदाय स्तरमा जाने डर छ, त्यता पनि अब चाहिँ सरकारले एकदमै ध्यान दिनेलाई ढिलाइ भइसकेको छ।
5: फेरि पनि खबरकै सिलसिला, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेका पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण र सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरीले जानकारी दिनुभयो। उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
6: भटेकुसी बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत थादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री फुलबान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटुकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरूङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त विद्युतीय जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभयो। घिसिङले भेटपछि बताउनुभयो
4: प्रधानमन्त्री बालेन्द्र शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरण लगायत कार्यसहित समसामयिक विषयमा कुराकानी भयो। पूर्व अर्थमन्त्री समेत रहेका पुनले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दात्री सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई 18 बुधे सुझाव मार्फत उहाँले जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समुदायलाई अपील गर्न पनि अनुरोध गर्नुभएको छ। नेपाल चीन संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना, संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्नुपर्ने लगायत उहाँका सुझाव रहेका छन्।
5: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स, जलविद्युत, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेकोमा 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.94 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीको 1.21 करोड़ कित्ता शेयर 3.46 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा 15 मिलिमिटरसम्म पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्यो। आज राति हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा थियो। गैराति नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्।
4: अब विदेशको खबर, संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन WMOले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भन्ने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँमा तापक्रम अझ बढ़ाउने मौसमविदलाई उद्धृत बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 45, ईशान पाण्डेले 20 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहरइनलाई 7 विकेटले हराएको थियो। समूह ए र बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: र 6 वटा टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। T20 फर्मेटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14-28 मुम्बई र बडोदराको रंगशालामा सञ्चालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यो प्रतियोगिताको इच्छा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 T20 वरियताका शीर्ष 6 भित्र रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका छनौट भएका हुन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
4: सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
5: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू।
4: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
5: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ग्यावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
3: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
2: सर्प देखिमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
3: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल झारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
2: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: गर्जन छ सधैँ बाघ सैनी बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चराचुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 मेगाहर्जबाट गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
6: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं।
7: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब, ठाकुरद्वारा बर्दिया।

0: नमस्कार, गिद्ध सचेतना दिवसको सन्दर्भमा यो विशेष कार्यक्रममा म भावुक योगी, साथी शीला योगी र साथी राजन चौधरीको तर्फबाट तपाईँ सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूमा हार्दिक स्वागत छ। हरेक वर्ष सेप्टेम्बर पहिलो साता अर्थात भाद्र महिनाको तेस्रो सातामा मनाइने गिद्ध सचेतना दिवसमा झैं यस वर्ष पनि हामीले गिद्ध सम्बन्धी केही जानकारी लिएर आएका छौं। यो कार्यक्रम नेपाल पंक्षी संरक्षण संघ र ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा बर्दिया जिल्लाको सन्दर्भमा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धी कार्य र समन्वय गर्दै आइरहेको बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीको आयोजनामा गर्जन्छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz भुरीगाउँ बर्दियाले तयार पारेको हो। यो कार्यक्रम रेडियो टाइगर 99.2 MHz भुरीगाउँ, रेडियो सम्वाद एफएम 98.3 MHz गुलरिया र रेडियो गेरुवा एफएम 90.7 MHz शान्ति बजारका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि एकैसाथ संसारभर सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो टाइगरको युट्युब र फेसबुकबाट पनि सुन्न सकिनेछ।
1: आज 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अर्थात 18th इन्टरनेशनल कल्चर अवेरनेस डे सेप्टेम्बर 5।
0: गिद्ध बिना सारा वातावरणमा नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकाले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो। यो कार्यक्रमको अन्तिममा हामीले एउटा प्रश्न राखेका छौं। प्रश्नको सही जवाब पठाउनेहरू मध्ये गोला प्रथाबाट छनौट गरी दुईजनालाई कार्यक्रमको तर्फबाट टी शर्ट पुरस्कार बापत प्रदान गर्नेछौ। यो जानकारी सँगै अबको करिब 15 मिनटसम्म हामी गिद्ध सचेतना दिवसको सन्दर्भमा गिद्ध सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आशा छ तपाईँहरू पनि सुनेर साथ दिनुहुनेछ।

0: एक आह्वान मानव तिमी देऊ हामीलाई जीवन अस्तित्व हामी दिन्छौ स्वच्छ स्वस्थ वातावरण आफू मात्रै बाँच्न खोज्ने कस्तो तिम्रो आचरण हामी गिद्धको विनाश हो मानिसको प्रकृति र संस्कृतिको हरण मानिस जीवजन्तु वनस्पति हावा पानी कीट पतङ्ग प्रकृतिका हामी सन्तान धरती माताले हामी सबैलाई दिउन् वरदान यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भने गिद्धको हार्दिक आह्वान डाइट्रोफेनाक क्षति हाम्रो मेलोस्टिकम हो जीवन गति ध्यान दि सुन सबै दुनियाँ रीति गिद्ध संरक्षण हो मानव संस्कृति र संस्कृतिको संरक्षण मानिस जीवजन्तु वनस्पति हावा पानी कीट पतङ्ग प्रकृतिका हामी सन्तान धरती माताले हामी सबैलाई दिउँ वरदान यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भने गिद्धको हार्दिक आह्वान गिद्धको हार्दिक आह्वान
1: अब सुनौ जटायु अथवा गिद्धको बारेमा भनिन्छ हावा पानी र जमिनको सम्मिश्रणमा गिद्धताले अचम्मको सृष्टि सिर्जना गरेका छन् यो सृष्टि सिर्जनाको अड्कल सम्बन्धी हाम्रो धर्मशास्त्र तथा जनमानसमा पनि विविध किंवदन्तीहरू रहेको पाइन्छ त्यसै गरी आधुनिक विज्ञान अनुसन्धान खोज र अध्ययनहरूले पनि आफ्नै गहकिला तर्कहरू प्रस्तुत गरेका छन्
2: जे भए पनि एकमात्र जीवित ग्रह पृथ्वी मानिस लगायत करोड़ौं फरक प्रजातिका जीव जन्तुहरूको साझा घर हो आधुनिक विज्ञानको वर्णन अनुसार हावा पानी वर्षा सूर्यको प्रकाश तापक्रम र वायुमण्डलीय आर्द्रताको समष्टिगत बनावट नै सृष्टि हो जीवको जीवनमा यी विविध भौतिक तत्वहरूको साथै प्रकृतिमै विद्यमान 93 रासायनिक तत्वहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने गर्दछ पृथ्वीमा 50 लाख फरक प्रजातिका जीवहरू हुन सक्ने अनुमान गर्दछ आजको विज्ञानले जसमध्ये हालसम्म झण्डै 10,50,000 प्रजातिको मात्र वैज्ञानिक वर्गीकरण गरिएको पाइन्छ विविध कारणवश हरेक एक दिनमा झण्डै 50 प्रजातिका जीवहरू उपरान्त कहिल्यै नफर्किने गरी यो पृथ्वीबाट सो भएर जान्छन् प्रकृतिको क्रम विकास इभोल्युसन एडप्टेशन एक निरन्तर गतिशील प्रक्रिया हो कुनै एक व्यक्ति बिरुवा जनावर वा जीव जन्मिनु वयस्क हुनु र अन्तत मृत्यु हुनु पनि एक सामान्य प्रक्रिया मानिन्छ तर विज्ञानले अड्कल गरेका ती 50 लाख भन्दा बढ़ी फरक प्रजाति मध्ये कुनै एक प्रजातिकै लोप हुनु यो सारा सृष्टिकै लागि एक अपूरणीय क्षति हो किनभने यहाँ रहेका चाहे कुरूपदेखि नै एक निर्जीव वस्तु होस् या खतरनाक मानिने सजीव प्राणी होस् वातावरणीय रूपमा एक अर्काका परिपूरक मानिन्छन्
0: पारिस्थितिकीय प्रणालीमा चाहे जानलेवा विषालु नागराज होस् चाहे पाली परागसेचन गराउने भमरा होस् आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण मानिन्छन् हामी सुन्छौं देख्छौं पढ्छौं अनि अनुभव गर्छौं परिवर्तन परिवर्तन हरेक वस्तु र पदार्थमा परिवर्तनको सबल र दुर्बल दुवै पक्षहरू हुन सक्छन् यो अद्भुत र विशाल पृथ्वी जुन मानव लगायत लाखौं प्रजातिका जीवहरूको सुन्दर र मनोरम साझा घर हो र मानवकै अड्कल अनुसार यहाँ एउटा सियोको टुप्पामा 13 लाखवटासम्म अट्न सक्ने जस्ता महासूक्ष्म जीवहरूदेखि 130 वटा हात्ती बराबर हुन सक्ने एउटै वेल जस्ता महाविशाल जीवहरू पनि पाइन्छन् तर यहाँ यसको बावजुद मध्यम वर्गीय यो मानव प्रजाति आफूलाई पृथ्वीकै सर्वश्रेष्ठ र चेतनशील प्राणी भएको दावी गर्दछ हुन पनि हो आज मानवले आफ्नो गहन अध्ययन र खोजले उक्त सूक्ष्म होस् या विशाल प्राणीलाई सजिलै आफ्नो नियन्त्रणमा लिन सक्छ अथवा प्राणी विशेष मात्र नभएर सारा पारिस्थितिकीय प्रणाली नै प्रभावित भएको देखिन्छ मानिसद्वारा कुनै प्रजाति लोप हुनु वा अस्तित्वमा रहनुमा प्राकृतिक प्रक्रियाको साथै मानवीय प्रभाव दुई कारणहरू पर्दछन्
1: आजको यो पृथ्वीमा मानिसलाई विधाताले दोस्रो संचालकको रूपमा खटाएको भन्दा अतिशयोक्ति नहोला मानिसले आफ्ना गल्तीले ठूला ठूला प्राकृतिक प्रकोपहरू निम्त्याउँछ जसको शिकार आफू लगायत सारा पृथ्वी र पृथ्वीवासीलाई बनाउँछ यसको समाधानको उपाय खोज्न थाल्दछ जबकि यो पहिले नै विलम्ब भइसकेको हुन्छ र मानिसलाई उक्त गल्तीको भागेदारी बन्ने र प्रयासकृत गर्नु बाहेक अरू उपाय नै हुँदैन तसर्थ हरेक काम थाल्न पूर्व नै विशेष अध्ययन र सावधानीको आवश्यकता देखिन्छ प्रसंग छ प्रकृतिको कृतिकारको संज्ञाले चिनिने चरा जटायु गिद्धको संरक्षण दिवस बारे
3: अहिले तपाईँ 17 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा गिद्धसँग सम्बन्धित विशेष कार्यक्रम सुनिरहनु भएको छ नेपाल पंक्षी संरक्षण संघ र ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा बर्दिया जिल्लाको सन्दर्भमा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धी कार्य र समन्वय गर्दै आइरहेको बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीको आयोजनामा गर्जन्छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज भुरी गाउँ बर्दियाले तयार पारेको हो।

0: रेडियो कार्यक्रम रेडियो टाइगर 99.2 मेगाहर्ज भुरीगाउँ, रेडियो सम्वाद एफएम 98.3 मेगाहर्ज गुलरिया र रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज शान्ति बजारका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि एकैसाथ संसारभर सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो टाइगरको युट्युब र फेसबुकबाट पनि सुन्न सकिनेछ। आज 17 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अर्थात 17 इन्टरनेसनल हल्चर अवेरनेस डे सेप्टेम्बर 6। गिद्ध बिना सारा वातावरणमा नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकाले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो।
1: आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अथवा इन्टरनेसनल कल्चर अवेरनेस डे गिद्ध बिना सारा वातावरण नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकोले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो। क्रम विकासको लाखौं वर्षको उत्पादन कास्ट अभिनेता प्रकृतिकै सबैभन्दा शक्तिशाली प्राकृतिक विच्छेदक खाद्य श्रृङ्खलाको महत्वपूर्ण सदस्य विविध संस्कृति र परम्पराका धरोहर अति संकटापन्न गिद्धहरू आज मानिससँग आफ्नो अस्तित्वको लागि युद्ध गर्दै र पराजित हुँदैछन्। सन् 1980 दशकमा भारत, नेपाल र पाकिस्तानमा मात्रै 8.5 करोड़ को संख्यामा पाइने गिद्ध जुन विश्वकै सबैभन्दा ठूलो संख्या थियो, आज 99.9% विनाश भएका छन्। संसारमा 23 प्रजातिका गिद्धहरू एन्टार्क्टिका अस्ट्रेलिया बाहेक सबैतिर पाइन्छन्। गिद्धहरूमा मानिसभन्दा 8 गुणा बढी देख्ने शक्ति हुन्छ। एसिया, अफ्रिका र युरोपमा पाइने गिद्धलाई पुरानो संसारको गिद्ध भनिन्छ। यी गिद्धले आफ्नो खानालाई देखेर पत्ता लगाउँछन्। अमेरिकामा पाइने गिद्धलाई नयाँ संसारको गिद्धहरू भनिन्छ र यी गिद्धहरूले आफ्नो खाना सुँघेर पत्ता लगाउँछन्। नेपाल लगायत दक्षिण एसियामा 9 प्रजातिका गिद्धहरू पाइन्छन्। सानो खैरो गिद्ध, डगर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, हाडफोर गिद्ध र लामो ठुलो गरी नेपालमा पाइने 9 प्रजातिका गिद्धहरू मध्ये डगर गिद्ध, सुन गिद्ध, सानो खैरो गरी 3 प्रजातिका गिद्धहरू अति नै संकटापन्न क्रिटिकली इन्डेन्जर प्रजातिमा पर्दछन्।
2: गिद्धलाई धर्मशास्त्र अनुसार शनि देवताको वाहनको रूपमा लिइन्छ। दक्षिण अफ्रिकामा गिद्धलाई पवित्र प्रेमको प्रतीकको रूपमा लिइन्छ। त्यसै गरी रामायणमा सीता हरण गर्दा रावणसँग लडी सीतालाई बचाउन खोज्ने महादेव जटायु पनि यी गिद्ध नै मानिन्छन्।
3: गिद्ध अत्यन्तै हानिकारक रहित पंक्षी हो। यहाँसम्म कि गिद्धले आफ्नो आहार पनि आफैले मार्दैन, खान्छ त केवल अन्य जनावर अथवा माध्यमद्वारा मारिएका जीवको चिनो मात्र खान्छ। पारिस्थितिकीय प्रणालीको सबैभन्दा महत्वपूर्ण सदस्य गिद्धको यसरी अचानक र अतिशीघ्र नाश हुनु सारा प्रकृतिकै लागि एक खतरनाक संकेतको रूपमा देखियो र चरा संरक्षण सम्बन्धी काम गर्ने विविध संस्था तथा व्यक्तिहरूद्वारा खोज र अनुसन्धान गर्न थालियो। कोहीले खानाको कमीले त कोहीले वासस्थानको विनाशले गिद्धहरूको संख्यामा कमी आएको जस्ता विविध अनुमान गरे। तर अन्तत पशु पीड़ा नाशक तथा शून्यको उपचारमा प्रयोग गरिने डाइक्लोफेनाक औषधि भएको तितो सत्य पत्ता लाग्यो।
1: गिद्ध विनाशको कारण त पत्ता लाग्यो, तर अब कुरो रह्यो त्यो खतरनाक औषधिको पूर्ण निर्मूलीकरण र यसको पुनस्थापनामा अर्को वैकल्पिक औषधिको खोजी र यी दुवैको पूर्ण कार्यान्वयन। किनकि डाइक्लोफेनाक यति विशाल र व्यापक थियो कि यसको मूल्याङ्कन गर्दा भारू रु 20 करोड़ बराबरको भयो। भाग्यको कुरा वैकल्पिक औषधि मेलोक्सिक्यामको पनि उत्पादन गर्न सकियो। अब गिद्ध संरक्षकहरूको सामु डाइक्लोफेनाक को प्रतिबन्ध अथवा रोकावट र मेलोक्सिक्यामको लोकप्रियताको प्रयोगको वकालतको चुनौती रह्यो।
3: यसरी मानव लगायत लाखौं प्रजातिका जन्तु रहने वातावरणमा रहेका विभिन्न हानिकारक कीटाणुहरू भएको सडे गलेका मासु खाइदिने गिद्धले हाम्रो वातावरण स्वच्छ र सफा राख्न सहयोग गर्दछन्। त्यसैले गिद्धको उपस्थिति हुनु भनेको वातावरण स्वच्छ हुनु हो। हामी पृथ्वीको उत्पत्ति र यसको इतिहासको कुरा पढ्छौं र विविध घटलाग्दा तथ्यहरू सुनि आश्चर्यचकित पर्दछौं। तर जहाँसम्म कुरो छ मानव निर्मित कारणले गिद्ध विनाशको, यो विशुद्ध रूपमा मानिसले आफ्नो चौपाय उपचारको क्रममा भएको कारणले जुन प्रकृतिका सबैभन्दा शक्तिशाली विच्छेदक गिद्धहरूको अतिशीघ्र विनाश बन्यो। मानव समुदायमा बनेका हरेक देशका कानून अनुसार अपराधीले सजाय पाउनैपर्छ भन्ने हुन्छ। अब कुरा रह्यो निर्दोष र निमुखा प्रकृतिका कुचिकार गिद्धहरूको जीवन अस्तित्वको वकालत र अपराधी यी मानवहरूलाई सजायको कुरो। सायद पृथ्वी सञ्चालन प्रणाली पूर्ण निष्पक्ष भएको भए मानिसले आफ्नो भयंकर गल्तीको सजाय भोग्नै पर्थ्यो, तर यहाँ के नै पूर्ण निष्पक्ष र भेदभाव रहित छ र जे भए पनि कुरो आयो आफू सर्वश्रेष्ठ प्राणी र आफ्नो गल्तीको कारणले पनि मानिसले यी गिद्धहरूको पुनरुत्थान र सम्भव प्रयास गर्नै पर्छ।
1: मानिसले आफ्नो यो भयंकर गल्तीको प्रयासित नगरेको पनि होइन, किनकि सन् 2006 भेटनरीमा प्रयोग हुने डाइक्लोफेनाक औषधि गिद्धको लागि खतरनाक हुने प्रमाणित भए लगतै डाइक्लोफेनाक कानूनी रूपमै पूर्णतया प्रतिबन्धित गरियो। अब यसरी डाइक्लोफेनाक नै गिद्ध विनाशको प्रमुख कारण भएपछि डाइक्लोफेनाक प्रयोग बन्द गर्न नेपाल पंक्षी संरक्षण संघको अगुवाई नेपाल सरकारको संयोजकत्वमा तथा विविध राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाको समन्वयमा गिद्धको प्रमुख वासस्थान तथा डाइक्लोफेनाक आयात र निर्यातको रूपमा चिनिएका तराईका 22 जिल्लाहरूमा जिल्ला स्तरीय डाइक्लोफेनाक अनुगमन समिति गठन गरी विविध कार्यक्रम सञ्चालन पछि उक्त जिल्लाहरूमा डाइक्लोफेनाक पूर्ण रूपमा नपाइएपछि ती जिल्लाहरूलाई डाइक्लोफेनाक मुक्त क्षेत्र भनी घोषणा गरियो। विभिन्न किसिमका जनचेतनाका कार्यक्रमहरू वकालत लेख रचनाहरू प्रकाशन गरियो, तर यसको बावजुद विगतको तुलनामा प्राकृतिक रूपमा गिद्धको आहार कमेको महसुस भएकोले गिद्धलाई सुलभ र डाइक्लोफेनाक रहित सुरक्षित खाना उपलब्ध गराउनका लागि समुदायबाटै सञ्चालित नवलपलासीको पिठौलीमा, लुम्बिनीको गैडौवामा, कास्कीको घासचोकमा, दाङको लालमटिया र बिजौरी र कैलालीको खुटियामा र यसै गरी गिद्ध प्रजनन केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको छ।
2: नेपाल सरकारले सन् 2009 2013 गिद्ध कार्ययोजना बनायो र यसलाई कार्यान्वयन गराउन विविध कार्यक्रमहरू सञ्चालन गरियो। यी विविध जनचेतना वकालतको बावजुद पनि कसैले पशु उपचारका लागि डाइक्लोफेनाक बिक्री वितरण आयात निर्यात वा भण्डारण गरिएको पाइएमा औषधि एन 2035 बमोजिम रु 5,000 वा 3 वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान छ।
1: जे भए पनि गिद्ध पनि यसै प्रकृतिका महत्वपूर्ण सदस्य हुन्। गिद्ध बिनाको प्रकृति साँच्चीकै अपुरो, अधुरो र अस्वस्थ रहनेछ अथवा मानिसको जीवनमा प्रत्यक्ष प्रतिकूल असर पर्नेछ। साँच्चै भन्ने हो भने भविष्यमा गएर गिद्ध एउटा किम्बदन्ती तथा एकादेशमा गिद्ध भन्ने चरा थियो रे भन्ने भनाई मात्र रहन्छ। तसर्थ तपाईँ हामी सबै अझैदेखि यी निर्दोष गिद्धहरूको जीवन अस्तित्वको लागि आफ्नो ठाउँबाट भरमग्दुर प्रयास गर्नै पर्छ, अन्यथा वातावरणमा प्रतिकूल असर सहन, प्रकृतिका सुन्दर रचना गिद्धलाई गुमाउन र भावी सन्ततिका गाली खानु बाहेक अन्य उपाय रहने छैन। त्यसैले गिद्धहरूलाई जीवन अस्तित्व दिन आजदेखि डाइक्लोफेनाक बन्द, मेलुक्सिक्याम प्रयोग र गिद्धका वासस्थान सिमल साज लगायत वन जंगलको संरक्षण आफ्ना मरेका गाईबस्तुको चिनो समुदायलाई असर नपर्ने गरेर गिद्धले सजिलै भेट्न सक्ने खुल्ला ठाउँमा लगी थालिदियो।
3: अहिले हाम्रो बर्दियाको सन्दर्भमा गिद्ध संरक्षण सम्बन्धी समन्वयको कार्य बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीले गरिरहेको छ। त्यसै गरी यस कार्यमा नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा भइरहेको छ। आदरणीय संरक्षण प्रेमी श्रोताहरू, खुशीको कुरा के छ भने विगत केही समयको तुलनामा हाल गिद्धको संख्यामा वृद्धि भइरहेको छ। तपाईँ हाम्रो सानो प्रयासले प्रकृतिका कुचिकार गिद्धले पुनर्जीवन पाउन सक्छन्। याद राख्नु, गिद्ध तपाईँ हाम्रै कारणले विनाश हुँदैछन् र यदि तपाईँ हामी सबै मिलेर काम गर्ने हो भने यो निकै सरल, सहज र नितान्त आवश्यक काम हो।
0: गिद्ध सचेतना दिवसको सन्दर्भमा तयार पारिएको कार्यक्रमको अब अन्त्यतिर आइपुगेका छौं। अब पालो भएको छ प्रश्नको। नेपाल लगायत दक्षिण एसियामा कति प्रजातिका गिद्धहरू पाइन्छन्? प्रश्न पुनः एकपटक। नेपाल लगायत दक्षिण एसियामा कति प्रजातिका गिद्धहरू पाइन्छन्? यो प्रश्नको सही जवाब 9850501 भाद्र 21 गते राति 9 बजेसम्म पठाउनुहोला। प्रश्नको सही जवाब पठाउनेहरू मध्ये गोला प्रथाद्वारा छनौट गरी 2 जनालाई कार्यक्रमको तर्फबाट टी शर्ट पुरस्कार बापत प्रदान गर्नेछौ। हवस् त, एतिन्जेल रेडियो टाइगर 99.2 MHz भुरी गाउँ, सम्वाद 98.3 MHz गुलरिया, र रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रो अनि रेडियोको युट्युब तथा फेसबुकबाट पनि गिद्ध सचेतना सम्बन्धी विशेष रेडियो कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्ण रेडियो प्रेमी श्रोतालाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै म भावु साथी चिला र साथी राजन पनि बिदा हुन्छौ। नमस्कार। जय प्रकृति, जय संरक्षण।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ। केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन जीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
2: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053400450।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भुइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज

0: आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा विपदका बेला हुन सक्ने डिजिटल ठगी बारे सचेतना एक सामग्री प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। भोटेकोशी बाढ़ीमा परि दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको रकमबाट तत्काल प्रति व्यक्ति 10 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा भदौ 15 गते नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको हो। साथै उक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ समेत प्रदान गर्ने निर्णय पनि गरेको छ। बैठकमा रसुवा भोटेकोशी त्रिशुली बाढ़ीमा परि दिवंगत हुनुभएका प्रहरी कर्मचारीहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवं मृतक प्रहरी कर्मचारीहरूको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिएको थियो। साथै बाढ़ीमा परि हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवं समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गरी सक्रियता का साथ खोज तलाशलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ। यसै गरी दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिन्हा गर्ने, उनीहरूको परिवारबाट इच्छुक एकजनालाई सिपमूलक तालिम प्रदान गर्ने, साथै रोजगारीका लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय सागा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिन्हा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रका प्रहरी इकाई इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढ़ी, प्रहरी चौकी स्याफ्रुबेसी, प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीहरू क्षतिको राहत स्वरूप जनै 50,000 रूपियाँ उपलब्ध गराउने नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले एकजना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत सम्पर्कविहीन एवं घाइते प्रहरी कर्मचारीहरू र निजका आफन्त एवं परिवारजनहरूलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको लागि सहजीकरण गर्ने समेत बैठकमा निर्णय गरिएको छ।
0: खुल्ला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएका मध्ये विभागीय तर्फका 16 जना प्रहरी निरीक्षकहरूलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा भदौ 15 गते आयोजित कार्यक्रममा दर्जानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ। 2082 मंगिर 26 गते प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताको 2083 भदौ 6 गते प्रकाशित अन्तिम नतिजामा विभागीय तर्फ 16 जना र खुल्ला तर्फ 13 जना गरी कुल 29 जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनु भएको छ। नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको 2083 भदौ 9 गतेको निर्णयले भदौ 15 गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो। साथै प्रहरी महानिरीक्षक कार्कीले खुल्ला तर्फका 13 जना प्रहरी निरीक्षकहरूलाई नियुक्ति पत्र समेत प्रदान गर्नुभयो। दर्जानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत समेत गर्नु भयो। नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफल स्वरूप यो सफलता हासिल भएको चर्चा गर्दै आगामी दिनमा विभागीय नीति निर्देशन र संगठनको मूल्य मान्यता एवं आदर्शलाई आत्मसात गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले बदलिदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। साथै विपद व्यवस्थापनमा देखा परेका समस्या एवं चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो।
1: नेपाल प्रहरी अस्पतालले भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको छ। बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सकिने प्रक्रिया अघि बढ़ाउनका लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ शुरू गरेको हो। नेपाल प्रहरी अस्पतालमा भदौ 17 गते साँझ 5 बजेसम्म सम्पर्कविहीन भएका परिवारका 539 वटा डीएनए प्रोफाइलिङका लागि नमूना संकलन गरिएको छ। नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र 2 प्रति फोटो लिएर अस्पताल आई आफ्नो नमूना फ्रेस ब्लड दिन सक्नेछन्। उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत्पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमूना संकलन गरिनेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइनेछ। नेपाल प्रहरीको सिन अफ क्राइम अफिसर सहितको टोलीले बाढ़ी प्रभावित क्षेत्रहरूमा बाढ़ीका कारण मृत्यु भएका व्यक्तिहरूको शव पहिचान घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनमा कार्य गरिरहेको छ। फेला परेका शव तथा शवका अवशेषहरू सावधानीपूर्वक संकलन गरिएको छ। शव फेला परेको स्थानमा आवश्यक लास जाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा डेड बडी ब्यागमा राख्ने फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ। पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टा छुट्टै संकेत कोड नम्बर प्रदान गरी शवको फोटो हुलिया पहिचान जन्य चिन्ह कपड़ा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा वैज्ञानिक रूपमा शवको पहिचान गर्न सक्ने गरी डीएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ। फेला परेका शव वा शरीरका अंगको डीएनए परीक्षण मार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाको रगतको नमूना आवश्यक पर्नेछ। नमूना दिने व्यक्तिले पासपोर्ट साइजको फोटो 2 प्रति सहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। यसै गरी हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाले विदेशमा नै डीएनए प्रोफाइलिङ गरी तुलनाको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnscodis@nepalpolice.gov.np पठाउन सक्नेछन्।
0: अपराध समाचार। नियन्त्रित लागौषध ट्रामाडोल 6000 ट्याब्लेट सहित चितवन जिल्ला कालिका नगरपालिका एक बस्ने 21 वर्षीय दीपसागर लोपचनलाई सोही ठाउँबाट भदौ 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागौषध ट्रामाडोल 4860 ट्याब्लेट र नाइट्राजेपाम 45 ट्याब्लेट सहित मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 16 बस्ने 21 वर्षीय रंजन बोमजनलाई भदौ 16 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागौषध ट्रामाडोल 610 ट्याब्लेट र डाइक्लोमाइन 610 ट्याब्लेट सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 बस्ने 21 वर्षीय सबिन मगर र धनकुटा जिल्ला शहीद भूमि गाउँपालिका 3 का 22 वर्षीय उज्जवल राईलाई सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 2 बाट भदौ 15 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागौषध नाइट्राजेपाम 500 ट्याब्लेट सहित पर्सा जिल्ला बहुदरमाई नगरपालिका 6 बस्ने 31 वर्षीय ललन महरालाई तनहुँ जिल्ला आबुखैरेनी गाउँपालिका 4 बाट भदौ 17 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागौषध ट्रामाडोल 480 ट्याब्लेट र डिकोलिक 480 ट्याब्लेट सहित 3 जनालाई धनकुटा जिल्ला धनकुटा नगरपालिका 2 बाट भदौ 15 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका 16 बस्ने 21 वर्षीय पृथक लिम्बू, छोई उपमहानगरपालिका 15 बस्ने 24 वर्षीय सुयोग लिम्बू र धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका 4 बस्ने 22 वर्षीय कविन लिम्बू रहेका छन्। त्यसै गरी अवैध लागौषध गाँजा करिब 1122 किलो 67 ग्राम सहित उदयपुर जिल्ला ताब्ली गाउँपालिका 1 बस्ने 55 वर्षीय राम बहादुर मगर, 21 वर्षीय नेक बहादुर मगर र 46 वर्षीय पृथ्वीराज मगरलाई उदयपुर जिल्ला कटारी नगरपालिका 6 बाट भदौ 15 गते प्रहरीले पक्राउ गरेको छ।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई भदौ 16 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ओखलढुङ्गा जिल्ला मोलुङ नगरपालिका 17 33 वर्षीय यज्ञ बहादुर तामाङ र बागलुङ जिल्ला बडीगाड गाउँपालिका 3 बस्ने 30 वर्षीय सुजेन घरती मगर रहेका छन्। पक्राउ परेका मध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 4 लाख रूपियाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 5 लाख रूपियाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौँ महानगरपालिका 9 र सुजेनलाई काठमाडौँ महानगरपालिका 7 पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
0: नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग स्मारक गुठी अच्युत मिना अमर प्रहरी पुरस्कार छनट समितिको सूचना।
1: नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग स्मारक गुठी अच्युत मिना अमर प्रहरी पुरस्कार छनौट समितिको सूचना अनुसार अमर प्रहरीका जेहेन्दार 1 छात्र र 1 छात्र सन्ततिलाई नेपाल प्रहरी दिवसको समारोहमा यस वर्षको अच्युत मिना अमर प्रहरी पुरस्कार प्रदान गरिने हुँदा मापदण्ड भित्र पर्ने प्रहरीका सन्ततिहरूको नामावली तथा अन्य कागजातहरू मिति 2083 भदौ 26 गते भित्र स्मारक गुठीको इमेल ठेगाना smarakguthi@nepalpolice.gov.np मा पठाउन हुन नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग स्मारक गुठीले अनुरोध गरेको छ। यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा हेर्न सकिनेछ।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ विपदका बेला हुन सक्ने डिजिटल ठगी बारे सचेतना एक सामग्री।
1: भटेकोशी बाढ़ी पश्चात उत्पन्न विषम परिस्थितिमा हुन सक्ने चोरी लुटपाट विपद राहत सहयोगका नाममा हुने साइबर स्क्याम लगायतका आपराधिक गतिविधि रोकथाम र संलग्नलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकको जीवधनको सुरक्षाका साथै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ। साथै विपदको नाममा हुन सक्ने साइबर बारे आम नागरिकलाई समेत नेपाल प्रहरीले सचेत गराउँदै आइरहेको छ। विपद र महामारीका समयमा बाढ़ी पीड़ित तथा असहायका लागि संकलन गरिने राहतको नाममा नक्कली क्यूआर कोड फर्जी बैंक खाता र सामाजिक सञ्जालमा बनाइएका नक्कली पेजहरू मार्फत सर्वसाधारणहरूलाई ठग्ने क्रम तीव्र रूपमा बढ़ेको छ। हालै भोटेकोशी तथा देशका विभिन्न स्थानमा आएको बाढ़ीपछि सहयोग संकलन गर्ने बहानामा साइबर अपराधीहरूले आर्टिफिसियल इन्टेलिजेन्स ChatGPT प्रयोग गरी नक्कली भाउचर बनाएर व्यक्तिगत खातामा रकम ट्रान्सफर गराई ठगी गरेका घटनाहरू बढ़िरहेका छन्। डिजिटल ठगीका प्रमुख तौर तरिकाहरू
0: नक्कली क्यूआर कोड, सरकारी राहत कोष वा चलेका सामाजिक संस्थाहरूको लोगो र नाम दुरूस्तै नक्कल गरी व्यक्तिगत ई वालेट वा बैंक खाताका क्यूआर कोडहरू सामाजिक सञ्जालमा फैलाएर ठगी गर्ने तौर तरिका अपनाउने गरेका छन्। यसै गरी ठगहरूले आफैले ठूलो रकम राहत कोषमा जम्मा गरेको जस्तो देखिने नक्कली अनलाइन रसिद स्टेटमेन्ट बनाई एआई टूल्स प्रयोग गरेर भ्रम छर्ने र अरूलाई पनि त्यही पैसा पठाउन उकसाउने गरेको पनि पाइन्छ। यस्तै फेसबुक इन्स्टाग्राम वा टिकटकमा बाढ़ी पीड़ित सहायता समिति जस्ता भावुक नामका नक्कली पेज बनाएर सहयोगको अपील गर्ने, यस्तै बाढ़ी वा विपदमा बेपत्ता भएका व्यक्तिका परिवारले खोजीका लागि सामाजिक सञ्जालमा राखेका फोन नम्बरमा सम्पर्क गरी तपाईँको मान्छे फेला पर्यो अस्पताल लैजान तुरन्त पैसा पठाउनुहोस् भनी झुठो बुनेर ठगी गर्ने कार्य गरिरहेका छन्।
1: यस्ता प्रकारका डिजिटल ठगीबाट बच्न के गर्ने त?
0: खाताको नाम अनिवार्य जाँच्ने, अनलाइन भुक्तानी गर्दा वा क्यूआर स्क्याम गर्दा रिसिभरको नाममा कुनै व्यक्तिको नाम आएमा रकम नपठाउने, सरकारी आधिकारिक कोषमा पठाउँदा प्राइम मिनिस्टर डिजास्टर रिलिफ फण्ड वा पीएमडीएआईबीआई उल्लेख भए नभएको निश्चित गरेर मात्र रकम पठाउनु पर्छ।
1: संचार माध्यम र सरकारी वेबसाइटको मात्र विश्वास गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट वा नेपाल राष्ट्र बैंकले जारी गरेका 9 क वर्गका बैंक खाताहरूको विवरणमा मात्र सिधै रकम जम्मा गर्ने,
0: गोप्य विवरण शेयर नगर्ने, राहत दिने वा राहत पाउने कुनै पनि वाहनामा आफ्नो मोबाइल ब्याङ्किङको ओटीपी, पिन वा पासवर्ड कसैलाई नदिने।
1: यति गर्दा गर्दै पनि ठगीमा परेमा वा शंका लागेमा के गर्ने?
0: यदि तपाईँ वा कोही व्यक्ति यस्तो ठगीमा पर्नु भयो भने तत्कालै आफ्नो ब्याङ्क वा वालेट सेवा प्रदायकलाई सम्पर्क गरी उक्त ट्रान्जेक्सन रोक्न वा सम्बन्धित ठगको खाता फ्रिज गराउन अनुरोध गर्नुहोस् अनि तुरुन्तै नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिनुहोस् अथवा नेपाल प्रहरीको हटलाइन नम्बर 100 फोन गरेर पनि सूचना दिन सकिन्छ।
1: एतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो विपदका बेला हुन सक्ने डिजिटल ठगी बारे सचेतना एक सामग्री।
0: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाली पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसाली पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
3: प्रोपराइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9848054304।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए। ओ मारासे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857079017 र 9857037582।
6: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: होइन बाघै आयो चाहिँ, लौ आयो आयो भन्दैछौ त, के आयो?
10: हो त नि, रेडियो टाइगर आयो।
11: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज, गर्जन सस्न दै बाघ झैं।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

Cheers.

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: तन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद,
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो सांसद।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आजको कार्यक्रममा जल विद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: बाढीले
0: पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना।

0: चामलको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो कति लास भेटेन,
1: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि छिकौला, नरहे पनि त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
2: र चिन्ता खपसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय WMO की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। WMO की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा पनि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
4: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
3: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेशियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुट्टै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान्ड केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
2: भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नागेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज उद्धार राहत तथा उपचारमा 21000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
5: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सगला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझिसक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
2: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
6: टनेलको अपरेसनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौँ। अझै पनि केही हो केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौँ।
2: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जल विद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली थ्री ए को
7: सुन चाहिँ बाढी गयो, त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेडी गर्यो। रेडी गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन हि बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस इन्सपेक्टर सर्च एन्ड रेस्क्यू टिम लगायत कम्प्याक्ट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भटकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ, तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो। र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ, त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ। र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एस्काभेटर छिराइसक्ने प्लान गरेको छौँ। र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सचेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
8: अब आज अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
7: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्लो पानी बगिरहेको छ, जसले गर्दाखेरि भित्र सुनिएका मान्छेहरूले यदि त्यो सङ्लो पानी पिइरहेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै जान बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल।
2: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने,
9: यो जहाँ हाम्रो अफिस र रेजिडेन्ट क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ अहिले, पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ, होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज चौथो दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेको छौँ। हाम्रो स्टाफहरू ती ट्र्याप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको हो।
6: कतिजना
9: 44 हाम्रो स्टाफ अनि उहाँ चेसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयौँ, उहाँ कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वक थ्रु गरेका थियौँ, त्यहाँ केही पनि छैन, मासल भाग टनल चाहिँ हामी जान सकेका छैनौँ, होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
2: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र धालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनी मध्ये एक लीला श्रेष्ठ भन्छन् धन्न ज्ञान जोगियो अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
0: तीन दिन पछि हेर्न आएको अब के अब हेरि नसाथे सोध्नै नसक्ने केही पनि थिएन। तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखाएको थियो, के के सामानहरू निकाल्नु भयो? मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो त्यो चाहिँ निकाले, अरू भने त्यस्तै अब। अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो? कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो। मोबाइलहरू अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसोतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटे छैन कागजको मान्छेको।
2: गणेश भाइको घर अझै पनि हिलोमा पुरिएको छ।
1: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अलिअलि भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्राय मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीको देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब रोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरह्यो भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
2: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
10: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल दुईतला पुरै पुरेको छ। माथि भनेको रुमको सिटक डस्टनहरू त अब त्यो सकुशल छ, तपाईँ देख्नु भयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुईतला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागो सुन र ऊ मात्रै पाके, अरू त खासै थियो केही छैन।
2: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किरा
11: लत्ता कपडा मात्र नहोला, बजारमा ग्यास बिक्रेता पसल अनिमा बढी गयौँ, त्यसपछि खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
2: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
12: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिलको दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
2: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बच्चालसँग कुरा गर्दै हवस्त। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुछन्। रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।
1: पृथ्वी मानिस